0: सेवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: फुड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। पाथीबारा फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिज दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

más daño que me traigo y pele con pela con ella y muerto. Hombre, y pirar su cuchipia, churi ya pa' yo ti, computer, quinta, anduque, esto pa' enchatar y autuce. Computer bikri gorne, shikaune, ani marmat gorne, Nepal ke number one haru and sato education center honi out. Aur CPN ma ta computer paunu ka sate, computer shikaune rokei kotom bikri hale ma ghor ma bikriyo, ghor mai bank mai, abhi school office dun sabai sang sasta ma bikriyo, tei aera pa banaune subidha pani chha jhuse. English language kakchhako pani byabastha chha hoi. Computer, laptop, printer, photocopy machine, intercom system, inverter, solar system, aur inverter ko battery pani paincha. क्यामरा र भरपर दु इन्टरनेट पनि पो जोडिन्छ त हौ आमा म चाहिँ लागे ताके हौ तालनो बेताल म हिडेर फेर दुख पाइएला नि झुसी हौ यो फोन नम्बर 015 45787 98 4 20 35 541 हौ भयो अब गुड भेरी गुड भेरी गुड

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-2546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अब संसारको जुनसुकै कुनाबाट पनि Samsung Plaza मार्फत शपिङ गर्न सकिन्छ. Visit samsungplaza.com.np.
1: यही यादहरू जमिनसँग जोडिएका हुन्छ. यति पिभिसी छ जमिनसँग नाता वर्षौंसम्म.

0: हेलो
1: तिमी कहाँ छौ? मलाई लिन पनि आएनौ, फोन पनि उठाउँदै
2: फोन उठाउने मान्छे आफै उठ्न सक्ने कन्डिसनमा छैन।
1: को बोले? सर र आशी कहाँ छन्?
2: डिजिटल क्लबमा।
1: के रे
2: ओ, तिमीहरू चाहिँ यहाँ ढलिराख, तिमीहरूको चरी उता अर्कैले उडाउला जस्तो छ।

0: क्या
1: म्याउ भन्छ जस्तो लाग्यो। सिफर चोर
2: होइन सर, टिफर ठिक, ठिक भनेको चोर।
1: चुप, मैले जे बोल्छु त्यही सही हुन्छ। यु आर अन्डर अरेस्ट।
3: यसपालि त प्रमोसन पक्का।

0: भुन्टी ल यो त टोला टोला भइछ रात परिसको जाउँ घर
1: ए ल न जुम घर दिलो होइसिका।

0: अरे आतम एक्लै
1: देखो यहाँको त उमेरो माया म उसको छाया उनी पिलिनको सिटमा हामी सिटनीको बिचमा एउटा फोटो खिच्न
0: डुबायो यार।

0: We are so sorry, Susan Comer.
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
2: के भयो बोला दाई के गुनगुनाइरहेको
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 98421484444 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: हे भगवान, यो लकडाउनले गर्दा चमेलीसँग नभेटेको नि धेरै भइसक्यो। लकडाउन हटाएर चमेलीसँग मिलाइदिनु न।
1: ल जाओ बालक, तिमी आफ्नो चमेलीलाई भेट।
0: थ्याङ्क यू भगवान, थ्याङ्क यू सो मच।

0: आखिर मलाई किन धोका दियो? हाँ, जवाब देऊ मलाई।
1: बन्द गर तिम्रो यो नाटक। मलाई मेरो फ्यामिली भन्दा ठुलो अरू केही पनि छैन। बरु मर्छौ भने मर जाऊ।

0: घरे आज एक्लै
1: देखो यहाँको छ उमेरो माया म उसको छाया उनी पिलिनको सिटमा हामी सिटनिको बिचमा एउटा फोटो खिच्छ
0: डुबायो यार।

0: ओस तिमीहरूलाई थाहा छ यसको त नाम मात्र मदन रहेछ यार. एक वर्षदेखि मुना म्याडमलाई मन पराउँछ, न भन्न सक्छ न छोड्न सक्छ, के गर्छ होला यसले?
1: अनि तलाई थाहा छ यो संसारमा एउटै अनुहार भएको सातजना हुन्छ नि.
2: त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि दुई चारजना.
0: मुना म्याडम र मदनको चाहिँ थाहा भएन होइन, अरू तिन चारजनाको चाहिँ लभ सक्सेस होला है.
3: जसरी मदनको माया मुनाले बुझेको थियो त्यसरी एक दिन मुना म्याडमले मेरो माया खसरी नबुझ्दा.

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आओ
2: मुना मैडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दैदम।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235682 9842525205
2: ट्याक्सी खै
3: कता हो म यहाँ चिटिक्क परेर
2: पार्टीमा त लागेको देखेन
3: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
4: हो बचाउने हो
3: बाजा
2: सधैँलाई घर जै बस्ने भए आए हुन्छ नत्र आफ्नो आफ्नो बाटो त तय हुन्छ

नमस्ते, म गायिका दीपा लामा। हजुरहरूलाई हाम्रो सङ कस्तो लाग्यो? मन पर्यो भने प्लिज लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: ओहो केटाहरु के गर्दै हो किन स्याड आज
1: दारी सकियो
2: दारु होइन पैसक्यो भन्न
0: टेन्सन नलिन आज एउटा मुर्गा दाई भेटेको छ तलवार त्यो दाईको बवाल हान्नुपर्छ
2: ऊ आए दाई किन बोलाएको
0: आज हाम्रो यहाँ पार्टी हुँदैछ आज गुड फ्राइडे हो मेरो साथीहरू हो
1: हाय ब्रो
3: भौजूले मार्छ जानुपर्छ
0: ए बस्नु दाई आउनु बस्नु
3: होइन कि मलाई बुढीले मार्छ घरमा रहेन

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हलैच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरार चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: ओए तलाई घरको याद आउँदैन?
3: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
2: मलाई थाहा छ किन
3: हिन्दू क्लासमा

0: तिमीहरू यो हस्टेलमा पढ्न आएको किन पढ्न आएको? आइन्दा तिमीहरूले यसको हर्च भयो भने तिमीहरूको प्यारेन्टले बोलाएर सिधै रेस्टियो गर्छु। बुझ्यो? बस
1: यसको
0: निम्तिमा

0: महाराज के टोलाएर च्या खाउँ च्या
1: मुड फ्रेस हुन्छ
2: रेस्मा के चल्दैछ हाम्रो त्यसमा
3: बाटो छ कि बस्तो छ धेरै राजा लिन आउने अर्छन् घरमा बजे बजे
4: यस्ता पानी मरुवा हिँड जाउँ बहिनी
2: बुद्धि लगाऊ कि प्रयोग गरौ बल के आइडिया छ त बिरबल
0: छ महाराज

0: बिरबल
1: हजुर
0: त्यो दिदीबहिनीलाई नै उठाइदिउँ क्या हो
2: हुन्न महाराज बहुविवाहको केस लाग्छ
1: हुन त म पनि खाली नै छु नि
0: हँसाउँछ

हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालमा बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। हौ यो फोन नम्बर 021-545-787-9942-35541 भयो। गुड भेरी गुड भेरी गुड।

0: के गर्दै हो केटा हो आज निर्मत लागि एनिभर्सरी मनाएर जाने होइन
1: म त कता जान्छु म त नौ जान्छु
2: म त नयाँ लुगा किन जान्छु
1: म त मुख झुन जान्छु यहाँ

पवित्र जल सुन्दर हरैचा एघारा बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघारा बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नै।

0: ओए किन झोक्रेको त के भयो
1: बिहान बिहान सुटोले दिमाग
0: हान्दिरह सबै कुरा
2: लु हान्थ्यौ न
1: कस्तो कुरा गरे मैले कहिले खाएको देखा छु तिमीहरूले
0: गीत गाएर आज प्रपोज हान्छ
1: मलाई गीत गाउनु कहाँ आउँछ त
0: सजान लिपसिङ गर भगाइहाल्छु नि
1: हो त

0: हटाओ चिटिक्क परेर
1: यसो आवाज जान लाको
0: भुइँ पुस्यौ
1: पुस्ने
0: लुगा धोयौ
1: धोएँ
0: भाडा माझ्यौ
1: आछी माझे त
0: ए त्यसो भए हावा खाने चाहिँ होइन मेरो बहिनी आएको छ एयरपोर्टमा लिन जाऊ
1: आछी
0: के को आछी हो ढिला भएपछि छुट्टी जाऊ भने